0: छा करियूं
1: ख़रीदार तमामु घटि आहिनि
2: ऐं इहे खपंदो आहे की रेट उहे मुनासिब घुरनि
3: 1,20,000 का हमने उधर से लिया भैरपुर खास से अभी मैंने बेचने का किया तो 1,00,000 भी नहीं लग रहा
0: है रेट आगे वाला आइन कौन
4: असर 4,00,000 से करे बैठा है वो तो कौन आते है
5: आए कुर्बानी ईद वेजो इंदई माल पिड़न में रश वधी वही आवाम पारा महंगाई जो दाहूं व्यापारियों जो चवण आए तो खेन माल जो मुनासिब अघ न पो मिले
6: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
7: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320180003
8: खुशखबरी खुशखबरी हाँ अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर नमाज खां इशा जे नमाज ताईं आई हर आचर ते सुबुह जो 9 खां रात 8 ताईं मरीजन जो इलाज कंदा आहिनि एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़ रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राब्ते जे लाइ 385-569-0300-3-8-5-6-9
9: شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 سے شام 4 کے درمیان خاص احتیاطی تدابیر اختیار کریں غیر ضروری طور پر باہر جانے سے گریز کریں ہلکے کپڑے پہنے سر ڈھانپ کر رکھیں دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں زیادہ پانی پیئیں اور محفوظ رہیں یہ عوامی آگاہی پیغام حکومت سندھ پی ٹی ایم اے کمشنر کراچی کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کی تعاون سے پیش کیا جا رہا ہے
10: السلام علیکم ادا
11: وعلیکم السلام ادا چھو پریشان آئیں
10: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
11: ادا دکان جی مشوری کرائی تھئی
10: نہ ادا
12: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی
10: مجھے دکان جی بے ڈرندی
11: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلن
10: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
12: آفیس جی میرا پور ایف ایم 94 نز گرلس ڈگری کالج حالانی روڈ میرا پور
11: رابطے لائے حاکم علی جسکانی
13: 0301-399-2836
14: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے سنتے رہو جی ایف ایم 94

0: ਵਾਈਟ ਹਾਊਸ ਬਾਰਾਂ ਫਾਇਰਿੰਗ ਮਿਊਲਸ ਜਵਾਬਦਾਰ ਇੱਕ ਵਾਟੜੂ ਸਿਕਿਉਰਿਟੀ ਫੋਰਸਿਸ ਜਵਾਬ पंजे वीडियो बयान में यकीन डेरण की कोशिश कई तो वाक्य इतफाक है बिलावल सर की पिस्टल साफ कर रहे तजमल उर्फ नोमान के गोलियों लगियों पुलिस पर वजह की विंगारू पणजी वाक्य इतफाकी करार दई केस दाखिल कर
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
2: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पेंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए जैमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी इरशाद ऑटोस हालानी रोड मेहरापुर राब्ते जे लाए 0320180003
3: मेरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
4: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई
3: हाँ यचो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
4: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300-320437
5: شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 سے شام 4 کے درمیان خاص احتیاطی تدابیر اختیار کریں غیر ضروری طور پر باہر جانے سے گریز کریں ہلکے کپڑے پہنے سر ڈھانپ کر رکھیں دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں زیادہ پانی پئیں اور محفوظ رہیں یہ عوامی آگاہی پیغام حکومت سندھ پی ٹی ایم اے کمشنر کراچی کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے
2: دس پروگرام از براٹ ٹو یو بائی
6: بینکل حبیب رشتہ بھروسے کا
7: خوشخبری خوشخبری ہاں اواں جے پانجے شہر محراب پور میں گیمس اسپتال گمبڑ جو چمڑی وارن ائی نہن الرجی کاسمیٹک ائی وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کھا عشاء جی نماز تائی ائی ہر آچر تے صبح جو 9 وگے کھا رات 8 وگے تائی مریضن جو علاج کندا آہن ایڈریس روشن اسکن و الرجی کلینک نزد ریلوے فاٹک اقصا مسجد تھری روڈ محراب پور ودیگ رابطے جے لائے
8: 385-569
9: अदा
10: वालेकुम असलाम अदा छो परेशान आई
9: अदा नौ दुकान खोलियो तुम पर हले ही न तो छा कजे
10: अदा दुकान जी मशहूरी कराई थई
9: न अदा
11: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो मु पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे
9: मुझे दुकान जी बेड हलंदी
10: हां दा कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी
9: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
11: ऑफिस जी मेरापुर FM 94 नज़द गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर
10: राबते लाए हाकिम अली जिसकानी
12: 0301-399-2836
13: मेहराबपुर के हो तो आवाज भी मेहराबपुर की है सुनते रहो GAFM 94

0: सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: 75 साल मुकम्मल थियण जो जश्न मल्हाए रहा आहियूं। सदर शी जिनपिंग चीन के आलमी मुआशी अस्करी ताकत बणायो। पाकिस्तान में मादनियात जा वॾा ज़खीरा मौजूद आहिनि, सनअतकारी जी घुर्ज आहे। ईरान अबनाए हुर्मज़ खोलींदो ऐं का फीस न वठंदो, पंहिंजा विछायल माइल्स हटाईंदो ऐं अमरीका जवाब में अमरीका इम्कानी डील जा अहम नुक़्ता साम्हूं आणे छॾिया। अमरीकी उहिदेदार मूजिब ईरान आज़ादीअ सां तेल विकणी सघंदो। उहो सभु डील तहत 60 ॾींहनि जी जगबंदीअ में वाद दौरान थींदो। मफ़ामती यादाश्त में वाइदो शामिल हूंदो त ईरान कॾहिं बि एटमी हथियार हासिल न करे सघंदो। रचाव थियल यूरेनियम जे ख़ात्मे जी ॻाल्हि कंदो। डील में लबनान जंगबंदी जो ख़ात्मो बि शामिल आहे। डील जो ऐलान जल्द थी सघे थो। अमरीकी सदर डोनाल्ड ट्रंप चयो आहे त मुस्लिम मुल्क जे अॻवाननि सां ॻाल्हि ॿोल हाकारी रही। फील्ड मार्शल सदर आसिम मुनीर, सऊदी वली अहद मोहम्मद बिन सलमान, इमारती सदर तुर्क, सदर मिस्र जे सदर ऐं कतर जे अमीर सां बि फोन ते ॻाल्हियूं थियूं। मुआहिदे बाद अपना हुर्मज़ बि खुली वेंदो। डील बावजूद अबनाए हुर्मज़ असांजो कंट्रोल हूंदो। तर्जमान ख़ातमुल अंबिया हेडक्वार्टर जो चवणु आहे त अबनाए हुर्मज़ खां गुज़रण जो वक़्तु आहे। मेरीटाइम लाइसेंस ईरानी अख़्तियारी जारी कंदियूं। ईरानी परॾेही तर्जमान इस्माइल बाक़ाई चयो आहे त एमओज़ आख़िरी मरहले में आहिनि। तफ़सीली ॻाल्हियूं 1 खां 2 महीननि ताईं जारी रही सघनि थियूं। ईरान ऐं अमरीका विच में डील जे वेझो पहुचण वारियूं ॻाल्हियूं वक़्त खां अॻु जूं आहिनि। ईरान जो एटमी प्रोग्राम अञा बहस हेठि न आहे।
0: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार इदारो। इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, नईं मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़रर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनीअ जा तमाम जेन्युइन स्पेयर पार्ट्स ख़ुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए, जंहिं में मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर, राब्ते जे लाइ 0320180003।
3: मेहरान आयरन स्टोर हालाणी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
4: सरिया गार्डर टीए एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारियत दस्तियाब आहिनि।
3: हाणे अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी।
4: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 0300420437 2 0242460100।
5: شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں۔ غیر ضروری طور پر باہر جانے سے گریز کریں، ہلکے کپڑے پہنیں، سر ڈھانپ کر رکھیں، دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں، بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں۔ زیادہ پانی پئیں اور محفوظ رہیں۔ یہ عوامی آگاہی پیغام حکومت سندھ، پی ٹی ایم اے، کمشنر کراچی، کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے۔
6: خوشخبری خوشخبری، ہانی اواں جے پانجے شہر محراب پور میں گیمس اسپتال گمبڑ جو چمڑی وارن ائی نہن الرجی کاسمیٹک ائی وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کا عشاء جے نماز تائیں ائی ہر آچر تے صبح جو 9 وگے کا رات 8 وگے تائیں مریضن جو علاج کندا آہن۔ ایڈریس روشن اسکن و الرجی کلینک، نزد ریلوے فاٹک، اقصا مسجد، 3 روڈ، محراب پور۔ ودیگر رابطے جے لائے 0300-3583-569-0300-3859।